دے ہوئی لائی میں نے ایک سوچی پاؤ وہ کہڑی سب نہ جیاں کا ایک داتا سو میں داتا ایک ہے میں اس داتے نال کیا وہ داتا پا کے تن دولت پتر دیاں کاروبار پراپت کر کے اس داتے نو نہ داتے نو پا کے وہاں داتا پراپت کر کے جڑا بھول جاتا ہے ادو فرماؤن جیون آپ تیون تیری داس دن دن کر کے کیتی رات ختم وسارے تے بہت پہنچا تو سکھ دیے آرزو ہے تمنا ہے کہڑی برا ایک دے بجھائی سبنا دیا کا ایک داتا سو میں تو آؤ کرو اس مالک دے سونے درشن نام دوارا کرو سارے مکھڑے پوتر پیار نال گر جپو ستنا گرمخ کی اوسط ہے جا گرو نال پیار ہے اور گرو نے بندے نال پیار ہے بھگت نام دے سی گھو والا پانڈا چکے مگر تر پے اور میری بھگوان روکھڑی نہ کھائیو اپنا باٹا لے کے جائیو کل لولہ میں دے گا آپ چوپڑیاں کھانا میرے روکھی دے دنیا حیران ہے بھگت نام دے روکی ہو گیا نام دے پاگل ہو گیا کتے نے مگر پجا آخرکار کتا کھو بھگت جی پہنچے نمسکار کی متھا ٹیکیا جو سر چکیا کی تکیا بھگوان ہی کھڑوتے سنا پر جی رہے کتے اندر بھی سائن پر پہلا اپنے اندر بھگوان جو برہمنڈے سوئی پنڈے جو کھوجے سو جو پاوے پانڈے بھی چمست ساری جی اندر بریائی ہے تو ابھی برا کریں جی اندر چنگیائی ہے تو چنگیائی دنیا میں تو یہ گرمکھ کی اوسط ہے دکھیے نو ویک کے ہیلپر بن جائیں سکھیے نو ویک کے واحگرو کا شکر پوچھے مردانے نو جی اداس کیوں ہو مردانے نے ساری وکھیا مالک نے داس دیتی ہے کوئی لین والا نہیں ملتا جی کسی نو دکھانی تھی مردانے نے کیا دکھائی ہے جی نو ارین نو ہلوائی نو انہیں کیا نہیں یہ وستو ارینا سے ہلوائیاں دے لین والی نہیں اچھا یہ کون لوگے گا انہیں کیا فلاں بازار میں چلے جاؤ اتنے بڑی سندر سجی ہوئی دکان دکان کے اندر شیشے کے چوکیاں کے اندر یہ انہیں میں لال لال گیڑیاں کئی پہ سکیاں ہیں میرے آس ہے کہ وہ یہ بن پائے اچھا اس دکان کا مالک کون ہے یہ نے کیا سار سرائے چوری سچ مردانہ پوچھتا پوچھا سار سرائے جوہری کی دکان اج پہنچ مردانہ جسے نے دکان پہ چڑھیا بڑی سجری دکان سی کلیر بچھے ہیں اترا دیا سجبو اندر آ رہی ہیں ایک پاس چیئر لگے ہیں کرسیاں لگی ہیں مردانہ جس نے پہنچیا تو سار سرائے نے تکیا کوئی آیا اٹھیا بڑے ادب نال ہاتھ جوڑ کے کیا آؤ جی آیا بیٹھ سونی کرسی کے مردانے نے بٹھایا مردانے نے سکھ کا سا لیا کہنے لگا منا لینا دینا تو ایک پاسے رہا پر منا بولیا بڑا میٹھا ہے خوش جی میں میٹھا بولنا بھی جان میٹھا بولنا بھی انسانیت ہے انسان کا کرم ہے میٹھا بول اور تو پہ کوئی بولے چاہے نہ بولے پر بھائی تن گرو نانک کا سکھ کدے نہ کونا بولے پیارے تو اڈا گرو اتنا میٹھا ہے جی سیر ورگے ریشے نے درشن کرنا ہے وہ بھی امرت ہو گیا اس ویلے نہیں اج بھی امرت اج بھی وہ امرت ہے اج بھی میٹھا گرو تو اڈے کا میٹھا جس گرو دے درشن کر رہے ہو بانی پڑھتے ہو کیرتن سن رہے ہو من کے اندر میٹھا نفرت کا جیون سب تو کٹیا جی نکتا جیوی کا جیون سمپورن نہیں نکتا جیوی کیوں کریے بھائی یہ کرنی ایک بابا جی پاس
संगत आई, बाबा जी कहने लगे निंदा न करे करो पर। बाबा नंद सिंह जी महाराज जिन्होंने महापुरुषा ने श्री गुरु साहब को साक्षात गुरु का विज्ञान की, असि तो रोज पढ़ते हैं ना प्रगुण गुरां की, बाबा जी ने मने जिन्होंने मने उन्होंने वास्ते साक्षा। बाबा जी कह लगे निंदा न करे करो भाई। एक ब्रेमी उठ के खड़ा हो गया, बाबा जी असि कलयुगी जीव असी तो निंदा भी करते हैं उपत भी करते। बाबा जी कह लगे क्यों? इन्हें क्या महाराज असि स्वार्थी बंदे हैं, जिथों साडा मतलब हल हो जाए, स्वार्थ पूरा हो जाए, उनकिया सही स्वास्थ्य कौन बंदे ये बड़ा उपकारी है, बड़ा दानी है, बड़ा महापुरुष है, अंदर का मन भावे जानता हो लूज करैक्टर, एदा करैक्टर चंगा नहीं पर स्वास्थ्य चंगा कह लग जाने साडा मतलब पूरा हो। दूजे पासे असी उत्ते चिकड़ सुतन लग जाने और बुरा कह लग जाने जेदे को सा मतलब पूरा ना, अंदर का मन जानता हो नेक इंसान, इस कोई गलती नहीं पर इस वास्ते क्योंकि साडा मतलब हल नहीं होया इस वास्ते निंदा कर, क्योंकि दुनिया दो रंगी है, दुनिया दो रंग। हजूर एक दिन लेटे हुए सन, सराने बात की हुई मरदाने नाल मिठे मिठे वचन पे करते सन, और जिमीदारा दिया लड़कियां कामिया रोटी देने वास्ते जा रही सन, एक ने कहा दूजी नी भैने वेख घर बार छड़िया है साल बनिया है ते अजे भी सराने पाल। हजूर ने अपने सराने बाह की हुई, जिसने बीबी ने वचन किया तो संतरा ने वो जी बाह सी अडोल कर दी। दूजी कह लगी वेख नी भैने तेरी गल का कितना गुस्सा किया है। हजूर मुस्कुरा पे कह लगे वो मरदाने दुनिया किसी पास नहीं छे आखो श्री भाई किसी पर दुनिया। बाबा जी कहने सन मकान भी नहीं एक होती है पर दुनिया दिया दो नहीं आखो देवियां दो नहीं है, जे चिटे कपड़े पा लो ये तो बड़ी आकड़ होगी, जे मेरे पा लो कहने भुखा मरन लग गया है, दो नहीं है जो दो नहीं। तो प्यारी सात संघ से उस प्रेमी ने किया बाबा जी जिन्हें को मतलब हल हो जाए ओदिया तरीफा, जिन्हें को सवाल पूरा ना हो चंकी भी सक साडा तो सुभाव बने। आवानंद जी महाराज कह लगे चंगा फिर उत्सुत भी कराया करो तो निंदा भी कराया करो। बाबा जी एक ही बचन उत्सुत भी करिए निंदा, बाबा जी कह लगे थोड़ा सुभाव बन गया है ना कराया करो। सारी संगत हैरान होगी जिन्हें बनवाज कोई सोझी पाओ, बाबा जी कह लगे जे थोड़ा सुभाव बन गया उसत निंदा कर, जे निंदा करनी है तो अपनी करो सुभाव बने, जे निंदा करनी है अपनी करो सब अवगुण में गुरु जी। ये गुरमुख लिखा कबीर जी गुरमुख सन कहते कबीर हम सबसे बुरे असी बुरे होके चंगे बनने की कोशिश कर, पर चंगे बन का यह सब तो पहला निशाना है जिन्हें डालियां फल लगते हैं वह चुकी है। कबीर जी ने कहा कबीर हम सबसे बुरे हम तक भरो सब कोए, जिन ऐसा कर हो दिया मीत हमारा। बाबा जी कहने लगे अपनी निंदा कर अपने कर्मों की निंदा कर, जी उत्सुत करनी है तो मेरे धन गुरु नानक जी साहब की उत्सुत करवाया करो आए करें पढ़िए ना उस्तुत कर कर की